لکھ لکھ لکھ دریا جن پرم پردہ کھولا رام مٹے اندھارے تجے بکارے ٹھاکر سیو من مانا پرب جی پانی پئی نکانی سفل جنم پروانا پئی امولی پارا تولی مکت جگت در کھولا کہو نانک ہوں نرپو ہوئی سو پرب میرا اولا سوہی محلہ پنجواں ساجن کوٹ ست گر میرا پورا تس بن اگر نہ جانا رام مات پتا تائی ست بندک جی پران من پانا رام جیو پنڈ سب تس کا دیا سرب گنا پر پورے انتر جامی سو پرب میرا سرب رہا پر پورے تاکی سرن سرب سکھ پائے ہوئے سرب کلیانا سدا سدا پرب کو بلہار ہے نانک سد قربانا ایسا گر وڈکا گی پائی ہے جت ملے پرب جا پے رام جنم جنم کے کلوک اترے ہر سنت توڑی نت نا پے رام ہر توڑی نہ آئی ہے پربھو تے آئی ہے باہر جون نہ آئی ہے گر چرنی لاگے پرم کو پاگے من چندیا فل پائی ہے ہر گن نت گائے نام تے آئے پھر سوگ ماہی سنتا پے نانک سو پرب جی کا داتا پورا جس پر تاپ ہے ہر ہرے ہر گن لے دے ہر سنتن کے وس آئے رام سنت چرن گر سیوا لاگے تنی پرم پد پائے رام پرم پد پایا آپ مٹایا ہر پورن کرپا تاری سکل جنم ہوا تو پاگا ہر پیٹیا ایک مراری جس کا سا تن ہی میل لیا جوتی جوت سمایا نانک نام نرنجن جپیا مل ستگر سکھ پایا گاؤ منگلو نت ہر جنو پنی اچ سدائی رام رنگ رتے اپنے سوامی سیتی مرے نہ آوے جائی رام اگناسی پایا نام تے آیا سگل منورت پائے سانس سہج آنند کنیرے گر چرنی من لائے پور رہا کٹ کٹ اگناسی تھان تھن کر سائیں کہو نانک کار سگلے پورے گر چرنی من لائے سوہی محلہ پنجواں کر کرپا میرے پریتم سوامی نیتر دیکھیں درس تیرا رام لاکھ جیوا دیہو میرے پیارے مکھ ہر آرا دے میرا رام ہر آرا دے جم پنکھ سا دے دوک نہ ویاپے کوئی جل کل میل پورن سوامی جت دیکھا تت سوئی پرم موہ بکار ناٹھے پرم نیر ہوں تے نیرا نانک کو پرب کرپا کیجے نیتر دیکھیں درس تیرا کوٹ کرن دیجے پرب پریتم ہر گن سنیے اگناسی رام سو سو اے من نرمل ہووے کٹیے کال کی فاسی رام کٹیے جم فاسی سمر اگناسی سگل منگل سو کیانا ہر ہر جپ جپیے دن راتی لاگے سہتے آنا کلمل دکھ جارے پربھو چتارے من کی درمت ناسی کہو نانک پرب کرپا کیجے ہر گن سنیے اوناسی کروڑ ہست تیری ٹہل کماوے چرن چلے پرب مارگ رام پر ساگر نام ہر سیوا جو چڑے تس پارگ رام پر جل کریا ہر ہر سمریا سگل منورت پورے مہا بکار گئے سکھ اپجے باجے انہد تورے من بانچت پھل پائے سگلے قدرت کیم اپارگ کہو نانک پرب کرپا کیجے من سدا چلے تیرے مارگ ایہو ور ایہا وڈیائی ایہو تن ہوئے وڈ پاگا رام ایہو رنگ ایہو رس ہوگا ہر چرنی من لاگا رام من لاگا چرنے پرب کی سرنے کرن پارن گوپالا سب کچھ تیرا تو پرب میرا میرے ٹھاکر دین دیالا موہے نرگن پریتم سکھ ساگر سنت سنگ من جاگا کہو نانک پرب کرپا کینی چرن کمل من لاگا سوہی محلہ پنجواں
हर जपे हर मंदिर साजया, संत भगत गुण गावे राम। सिमर सिमर स्वामी प्रभातना, सगले पाप तजावे राम। हर जुन गाय परम पद पाया, प्रभ की उत्तम बाणी। सहज कथा प्रभ की अति मीठी, कथी अकथ कहानी। पला संजोग मूरत कल साचा, अचल नींव रखाई। जन नानक प्रभु कहे दयाला, सर्व कला बनियाई। आनंदा वजह नित वाजे, कार ब्रह्म मन उठा राम। गुरुमुखे सच करनी सारी, बिन से प्रम पहच उठा राम। अनहद बाणी गुरुमुख बखाणी, जस सुन सुन मन तन हरिया। सर्व सुखा तिस ही बन आए, जो प्रभु अपना करिया। कर में नव निध परे पंडारा, राम नाम रंग लागा। नानक जन प्रभु कदे न विसरे, पूरन जाके भागा। छाया प्रभु छत्रपत कीनी, सगली तपत विनाशी राम। दुख पाप का डेरा काठा, कारज आया राशि राम। हर प्रभु फुरमाया मिटी बलाया, साच कर्म पुन फलिया। सो प्रभ अपना सदा त्याय, सोवत बैसत खलिया। गुण निधान सुख सागर स्वामी, जल खल में यल सोई। जन नानक प्रभ की शरण आई, तिस बिन अवर न कोई। मेरा कर बनिया बन पाल बनिया, प्रभ पर से हर लाया राम। मेरा मन सोया मीत साजन सस्ते, गुण मंगल हर गाया राम। गुण गाए प्रभु त्याए साचा, सगल इच्छा पाया। गुर चरण लागे सदा जागे, मन वजिया वादाया। करी नदर स्वामी सुखेंगामी, हल्प कल सवारया। बिनवंत नानक नित नाम जपिए, जियो पिंड जिन तारिया। सुही मैला पंजवा, तै सागरो तै सागर तरिया। हर हर नाम त्याए राम, बोथड़ा हर चरण आराधे। मिल सतगुर पार लगाए राम, गुर शब्दी तरिय बहु न मरिय। चूके आवन जाना, जो किछ करे सोई पर मानो, तामन सहज समान। दुख ना पूख ना रोग ना व्यापे, सुख सागर सरणी पाए। हर सिमर सिमर नानक रंग राता, मन की चिंत मिटाए। संत जना हर मंत्र दृढ़ाया, हर साजन वसगत कीने राम। आत्मड़ा मन आगे तरिया, सर्व सुखा कर दीने राम। कर अपनी दासी मिटी उदासी, हर मंदिर थित पाई। अनग विनोद सिमरो प्रभ साचा, बिछड़ कभू न जाए। सावर कागण सदा सुहागण, राम नाम गुण चीने। कहो नानक रहे रंग राते, प्रेम महारस पीने। अनग विनोद कहे नित सखिए, मंगल सदा हमारे राम। आप न रह प्रभ आप सिगारी, सोबावंती नारे राम। सह सुभाए पै कृपाला, गुण अवगुण ना बिचारिया। कंठ लगाए लिए जन अपने, राम नाम उधारिया। मान मोह मद सगल व्यापी, कर कृपा आप निवारे। कहो नानक पै सागर तरिया, पूरन काज हमारे। गुण गोपाल गावो नित सखियो, सगल मनोरथ पाए राम। सफल जन्म हुआ मिल साधु, एक अंकार प्याए राम। जब एक प्रभु अनेक रव्या, सर्व मंडल छाया। ब्रह्म उपसारा ब्रह्म पसरिया, सब ब्रह्म दृष्टि आया। जल फल मैयल पूर पूरन, तिस बिना नहीं जाए। एक दर्शन नानक बिकसे, आप ले मिलाए। सुही मैला पंजवा, अचल नगर गोविंद गुरु का। नाम जपत सुख पाया राम, मन इच्छे से ही फल पाए। करते आप बसाया राम, करते आप बसाया। सर्व सुख पाया उत्पाई, सिख बिगासे। गुण गावे पूरन परमेश्वर, कारज आया रासे। प्रभ आप स्वामी आपे रखा, आप पिता आप माया। कहो नानक सतगुरु बलिहारी, जिन एव थान सुहाया। कर मंदर हट नाले सोहे, जिस विच नाम निवासी राम। संत भगत हर नाम आराधे, कटिए जम की फांसी राम। काटी जम फांसी प्रभ अविनाशी, हर हर नाम ते आए।
सगल सामग्री पूर्ण होई मन इच्छे फल पाए। संत सज्जन सुख माने रलिया दुख दर्द क्रम नासी सब सवारे सदगुरु पूरे नानक सदगल जासी। बात खत्म की पूरी होई नित नित चढ़े सवाई राम पार ब्रह्म खसमाना किया जिस दी वडी वड्याई राम। आज जुगाद भगतन का राखा सो प्रभ कया दयाला जी जंत सब सुखी वसाए प्रभ आपे कर प्रतपाला। जय दिसपुर रहा जस स्वामी कीमत कह न जाई कहो नानक सतगुरु बलिहारी जिन अचल नीव रखाई। ज्ञान ध्यान पूरन परमेश्वर हर हर कथा नित सुनिए राम अनहद चोज भगत पर कंजन अनहद बाजे सुनिए राम। अनहद तुनकारे तत विचारे संत गोष्ठ नित होवे हर नाम आराधे मेल सब काटे किलविक सगले खोवे। तह जन्म न मरना आवन जाना बहु न पाई है जोनी है नानक गुरु परमेश्वर पाया जिस पर साध छुनी है। सुही महला पंजवा संता के कारज आग खलोया हर काम करावन आया राम। तरक सुहावी काल सुहावा विच अमृत जल छाया राम। अमृत जल छाया पूर्ण साज कराया सगल मनोरथ पूरे जय जयकार पया जग अंतर लाथे सगल विसूरे। पूरन पुरख अचुत अविनाशी जस वेद पुराणी गाया अपना बिरद रखिया परमेश्वर नानक नाम ते आया। नव निद सिद्ध दीने करते तोत ना आवे काई राम। खास खर्चक दिलचक सुख पाया करते की दात सवाई राम। दात सवाई निकुट न जाई अंतर जामी पाया कोट बिघन सगले उठ ना थे दुख न नेड़े आया। शांत सहज आनंद घनेरे बिनसी पूछ सवाई नानक गुण गावे स्वामी के अचरज जिस वड्याई राम। जिसका कार इतन ही किया मानस क्या बेचारा राम। भगत सोन हर के गुण गावे सदा करें जयकारा राम। गुण गाए गोविंद अमद उपजे साथ संगत संग बनी जिन उद्दम की आताल केरा तिसकी उपमा क्या गनी। अखर तीरथ पुन किरिया महा निर्मल चारा पतित पावन बिरद स्वामी नानक शब्द आधारा। गुण निधान मेरा कब करता उस्तत कौन करी जय राम। संता की बेनंती स्वामी नाम महारस दी जय राम। नाम दी जय दान की जय बिसरना ही खिनो गुण गोपाल उचर रसना सदा गाये अंदिनो। जिस प्रीत लागी नाम सेती मन तन अमृत पी जय बिनवंत नानक इच्छ पुनी पेख दर्शन जी जय। राग सूही महला पंजवा छंत एक ओंकार सतगुरु प्रसाद। मिठ बोलला जी हर सज्जन स्वामी मोरा हर संभल तकली जी ओ कदे ना बोले कौरा कौरा बोल ना जाने पूरन भगवान अवगुण को ना चितारे पति पावन हर बिरद सदाए एक किल नहीं पन्ने काले। खट खट वासी सर्व निवासी नेरे ही ते नेरा नानक दास सदा शरणागत हर अमृत सज्जन मेरा। हर विषम पई जी हर दर्शन देख आकार मेरा सुंदर स्वामी जी हौ चरण कमल पग छारा। प्रभ पेखत जीवा ठंडी थीवा जिस देवल अवर न कोई आद अंत मद प्रभ रव्या जल थल मैयल सोई। चरण कमल जब सागर करया सब जल उतरे पारा नानक शरण पूरन परमेश्वर तेरा अंत न पारा वारा। हर निमख न छोड़ा जी हर प्रीतम प्राण धारो गुर सतगुर कहया जी।